दूध मो पांडो मतनो हुंदो वो टालियो उबो भाटो रुसनो ओ जिंदरु खाई कालो दुलको सोमे दुपड़ो देनो।